0: in the semi-final in Aichi, Japan today. Indian player Lakshya Sen lost the opening match 21-16-21-18 to Shi Yuki before Sattvic Sairaj Ranki Reddy and Chirag Shetty leveled the tie with a 21-11-21-20 win over reigning world champions Liang Wei-Qing and Wang Xiang. The bronze medal takes India's overall tally to 12 medals, 1 gold, 5 silver and 6 bronze. And now before we end the bulletin, the headlines once again. India reiterates its interests and concerns with the United States regarding act imposing tariffs on countries buying Russian oil and gas. New Delhi rejects Organization of Islamic Cooperation's Jammu and Kashmir reference, says it has nothing to do with internal matters of India. Defence Ministry signs over 810 crore rupees contract with Bharat Dynamics Limited for 160 satellite smart anti-airfield weapons for Indian Air Force. BJP announces party in-charges and co-in-charges for all 36 states and union territories. Deep depression over Bay of Bengal intensifies, heavy rains lash coastal Odisha and Andhra Pradesh. And in Asian Games, Indian men's badminton team settled for bronze, taking overall tally to 12 medals, including 1 gold. And that's all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शबाना बेगम। भारत ने रूस से तेल और गैस खरीदने वाले मुल्कों पर महसूल लगाने के अमेरिका के फैसले पर अपने मफादात और तशवीशात को दोहराया है। भारत ने इस्लामी ताउन तंजीम के जम्मू कश्मीर के हवाले को मुस्तरद कर दिया है। उसने कहा है कि भारत के अंदरूनी मामला से उसका कोई ताल्लुक नहीं है। वजारत दिफा ने भारतीय फजाइया के लिए 160 सैटेलाइट स्मार्ट एंटी एयरफील्ड हथियारों के लिए भारत डायनामिक्स लिमिटेड के साथ 810 करोड़ रुपए से ज्यादा के समझौते पर दस्तखत किए हैं। बीजेपी ने सभी 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों के लिए पार्टी के इंचार्ज और माविन इंचार्ज का ऐलान कर दिया है। खलीज बंगाल में हवा के गहरे दबाव का हल्का शिद्दत इख्तियार कर गया है। साहिली ओडिशा और आंध्र प्रदेश में शदीद बारिश हो रही है। और एशियन गेम्स में मर्दों की भारतीय बैडमिंटन टीम ने कांसे का तमगा जीता है। तमगों की कुल तादाद 12 हो गई है, जिसमें सोने का एक तमगा शामिल है। खबरें तफसील से। भारत ने आज एक बार फिर रूस और ईरान पर पाबंदियों से मुतालिक कानून के हवाले से अपने मफादात और खदशात को दोहराया है। वजीर खारजा डॉ एस जयशंकर ने आज शाम अक्वामे मुत्तहदा जनरल असेंबली के इजलास के मौके पर अमरीकी वजीर खारजा मार्को रूबियो से मुलाकात की और मस्कूरा कानून के बारे में अपनी तशवीशात का इजहार किया। दोनों रहनुमाओं ने भारत अमरीका दो तरफा ताल्लुकात, नीज खलीज और यूक्रेन की सूरत हाल पर तबादला ख्याल भी किया। अमरीकी सदर डोनाल्ड ट्रंप ने गुज़िश्ता हफ्ते रूस और ईरान पर पाबंदियों से मुतालिक कानून पर दस्तखत किए थे, जिसके तहत उन्हें रूस से तेल और गैस खरीदने वाले ममालिक पर 100% तक महसूलात आयद करने का इख्तियार हासिल होगा। इसके जवाब में भारत ने कहा कि वह अपने माशी मफादात के तहफ्फुज और मुल्क की तवानाई की यकीनी फराहमी के लिए सभी जरूरी इकदामात करेगा। जनाब जयशंकर इतवार को न्यूयॉर्क पहुंचे थे, जहां वो अक़्वामे मुत्तहदा जनरल असेंबली के 81वें इजलास में भारतीय वफद की क्यादत कर रहे हैं। जनाब जयशंकर ने मुलाकात के बाद जनाब रूबियो से कहा कि भारत और अमरीका अहम इलाकाई तरजीहात पर बाहमी ताउन के साथ काम कर रहे हैं। उन्होंने मजीद कहा कि दोनों ममालिक बाहमी तालमेल के जरिए कलीदी शराकतदारी और अहम इलाकाई तरजीहात और आइंदा कसीर जहती कोशिशों में हम आहंगी को फरोग दे रहे हैं। भारत ने नाम निहाद इस्लामी ताउन तंजीम ओआईसी के राबता ग्रुप के जम्मू कश्मीर से मुतालिक मुश्तरका ऐलामिये में भारत के ताल्लुक से पेश की गई बातों को बेबुनियाद और हकायक के मुनाफी करार देते हुए यकसर मुस्तरद कर दिया है। वजारत खारजा के एक बयान के मुताबिक ओआईसी को भारत के अंदरूनी मामलात पर राय जनी करने का कोई हक नहीं है। वजारत ने कहा कि जम्मू कश्मीर और लद्दाख भारत के अटूट और नाकाबिले तंसीख हिस्से हैं। सियासी मकासद के तहत चलाए जाने वाला प्रोपेगेंडा हकीकत को फरामोश नहीं कर सकता। वजारत ने कहा कि सियासी अगराज पर मबनी इस तरह के बयानिये ओआईसी की मोतबरियत पर संगीन सवाल खड़े करते हैं। وزارت نے مزید کہا کہ پاکستان کو ایک من گھڑت پروپیگنڈا چلانے کے لیے موقع فراہم کرنے کے بجائے او آئی سی کو پاکستان کو صحیح راستے پر چلنے کا مشورہ دینا چاہیے. پاکستان کے ذریعے دہشت گردی کی حمایت اور اعانت کیے جانے کا باقاعدہ پورا ریکارڈ موجود ہے. اسے چاہیے کہ وہ پہلے اپنے کنٹرول والے علاقوں سے پیدا ہونے والی دہشت گردی کے مسلسل خطرے کے معاملے سے نمٹنے پر دھیان دے. وزارت دفاع نے بھارتی فضائیہ کے لیے 160 سیٹلائٹ اسمارٹ اینٹی ایئر فیلڈ ہتھیاروں ایس اے ٹی ایس اے اے ڈبلیو اور متعلقہ ساز و سامان کی خریداری کے لیے بھارت ڈائنامکس لمیٹڈ بی ڈی ایل کے ساتھ 810 کروڑ روپے سے زیادہ کی مالیت کا معاہدہ کیا ہے. معاہدے پر آج نئی دلی میں دفاعی سیکرٹری راجیش کمار سنگھ کی موجودگی میں دستخط کیے گئے. سیٹ ایس اے اے ڈبلیو کی فراہمی 2027-28 اور 2028-29 کے دوران کی جائے گی. سیٹلائٹ اسمارٹ اینٹی ایئر فیلڈ ویپنز فضا سے زمین پر وار کرنے والا انتہائی درست رہنمائی کے ساتھ گلائیڈ بم ہے جسے جگوار، ہاک اور ایس یو 30 ایم کے آئی جیسے طیاروں سے داغا جا سکتا ہے. یہ طویل فاصلے سے دشمن کے ہوائی اڈوں کو تباہ کرنے کی صلاحیت کا حامل ہے. ڈی آر ڈی او کے ذریعے ملک میں ہی تیار اور ڈیزائن کیے گئے اس نظام میں ابتدائی پیمائش یونٹ، دیرپا و موثر ڈیلے فیوز اور ٹوین سٹور کیریئر جیسے ذیلی نظام ملک کے دفاع کے شعبے میں مزید خود کفیل بننے کی جانب ایک اہم پیش رفت ہیں. صدر جمہوریہ دروپدی مرمو نے آج گجرات کے وڈودرا میں برہما کماریوں کے عالمی روحانی پیلس ریٹریٹ سینٹر کا افتتاح کیا. تقریب کے دوران صدر جمہوریہ نے عالمی تجدید پروجیکٹ کے لیے روحانی بیداری کا آغاز کیا. انہوں نے ورچوئل وسیلے سے وکست بھارت کے لیے نوجوان، ملک کی تعمیر سے متعلق مہم کے لیے اندرونی طاقت کو بیدار کرنے کا آغاز کیا. اس موقع پر انہوں نے کہا کہ ہمیں ایسی نوجوان طاقت کی ضرورت ہے جو سچائی، ذمہ داری، ہمدردی، بقائے باہم اور حب الوطنی سے ترغیب یافتہ ہو. انہوں نے مزید کہا کہ بھارت نے دنیا کو یوگ، میڈیٹیشن، عدم تشدد، ہمدردی اور وسودھیو کٹمبکم جیسے مثالی افکار دیے ہیں.
2: شانتی پورا اور ذمہ دار بنانا ہم سب کی ذمہ دار. ہمیں ایسے جو تیار کرنا ہے جو جان، ٹیکنیک اور کوشل سے جو ساتھی آتم وشواس، آتم انشاسن، سکاراتمک سوچ، سمویدنشیلتا اور نیتک مولیوں سے بھی پریپورن.
1: اس سے قبل صدر جمہوریہ نے بڑودا کی مہاراجا سیاجی راؤ یونیورسٹی کے 75 جلسہ تقسیم اسناد میں شرکت کی. انہوں نے طلبہ کو گولڈ میڈل اور ڈگریاں عطا کیے. وزیر اعظم نریندر مودی عوامی خدمت کے 25 برس مکمل کر رہے ہیں جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس پختہ عہد کا سلسلہ جاری ہے. سیوا اور سشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے ہدف کو حاصل کرنے کے خاطر انتھک کام کر رہی ہے. آج اپنی خصوصی سیریز میں ہم اس بات کا تذکرہ کریں گے کہ اٹل اختراع مشن کے ذریعے اس نظریے کو کس طرح بروئے کار لایا جا رہا ہے. پیش ہے ایک رپورٹ.
3: حکومت نے 2016 میں اٹل اختراع مشن قائم کیا جو ملک میں اختراع اور کاروبار کے کلچر کو فروغ دینے کی خاطر ایک اہم پہل ہے. نیتی آیوگ کے تحت مشن نے اسکولوں میں مشکلات کا حل نکالنے کے ایک اختراعی طرز عمل کے قیام کو یقینی بنانے کے لیے مجموعی طریقہ کار اختیار کیا اور یونیورسٹیوں، تحقیقی اداروں، نجی اور ایم ایس ایم ای شعبے میں کاروبار کا ایک ایکو نظام قائم کیا. 2016 میں آکاشوانی پر من کی بات پروگرام میں اپنے خیالات کا اظہار کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا تھا کہ حکومت نے اٹل اختراع مشن کے ذریعے نئی نسل کو سائنس اور تحقیق کی جانب راغب کرنے کے سلسلے میں